0: टाइम्स एफएम 90.6।
1: यो गीत एउटा बगाई हो त्यो व्यक्तिको जो वर्षौँ पछि भूमि फर्कन्छ। मलाई त्यही धुलो मनपर्छ, मलाई त्यही माटो मनपर्छ, मलाई भत्केको गनाउने त्यही हो फोहोर बाटो मनपर्छ।
2: टाइम्स एफएम 90.6 मेगाहर्ट्ज, यु डिजर्भ बेटर।

0: कहिले छोरी, कहिले बुहारी, कहिले आमा अनि कहिले सासू, विभिन्न स्वरूपमा जिन्दगी बिच एक नारीको। आज भाद्र शुक्ल तृतीय अर्थात् हरितालिका तीज, हिन्दू नारीहरूको सबैभन्दा ठुलो चाड। हिमालय पर्वतकी छोरी पार्वतीले भगवान महादेवलाई पति पाऊ भनी आजकै दिन व्रत बसेकै कारण पार्वतीको इच्छा पूरा भएको विश्वास छ। आजको व्रतलाई सबैभन्दा कठिन व्रत पनि मानिन्छ। अविवाहिता महिलाले शिव जस्तै सुयोग्य वर पाऊ भनेर र विवाहिताले पतिको दीर्घायुको लागि तीजको व्रत बस्ने परम्परा हामीमा छ। हरितालिका तीजको यस पावन दिन सम्पूर्ण दिदी बहिनीहरूको मनको इच्छा पूर्णताको लागि हार्दिक कामना। टाइम्स अफ एम 90.6 मेगाहर्जको तर्फबाट
1: प्रकृतिको एउटा सुन्दर अनि मनोरम पल, दिनको प्रथम प्रहर, सूर्योदयसँगै तपाईँका पवित्र मन, सुमधुर वचन र कर्मशील हातहरूलाई थप ऊर्जाशील बनाउन टाइम्स एफएम 90.6 एउटा अनुकरणीय अभियान दैनिक 6 बजे प्रभातकालीन प्रस्तुति इन्सपिरेसन। तपाईँको जागरणको लागि हाम्रो प्रेरणा र प्रोत्साहन इन्सपिरेसन।

हे सुन्दर संसारको स्वतन्त्र व्यक्तित्व, हे सद्विचारले धनी सहनशील ज्ञानीजन, हामीलाई थाहा छ तपाईँ मन वचन र कर्मको सच्चा हुनुहुन्छ। तपाईँको यही सच्चाइको कदर गर्दै टाइम्स एफएम 90.6 मेगाहर्ज परिवार शालीन भाषामा भन्छ नमस्कार, शुभ प्रभात अनि अभिवादन।

कुखुराको डाक र आधुनिकताको रौनक सँगै आज फेरि हामी अर्को एउटा नयाँ बिहानीमा प्रवेश गरेका छौँ। यो नयाँ बिहानीमा यहाँहरूलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न पाउँदा हर्ष विभोर। टाइम्स एफएम 90.6 मेगाहर्ज परिवार अब प्रस्तुत गर्दछ तपाईँको जागरणका लागि हाम्रो प्रेरणा र प्रोत्साहन इन्सपिरेसन।

यो घडी यो पल केही नयाँ सुरुवातका लागि, केही नयाँ सोच र सञ्चारका लागि, साथ हो तपाईँसँगको तपाईँको जागरणका लागि हाम्रो प्रेरणा र प्रोत्साहन इन्सपिरेसनको आजको यस अङ्कमा हामी विचारक अरिसन स्वेट मार्डनको सधैँ स्वस्थ रहौँ भन्ने एउटा विचारमाथिको मन्थनमा जुट्नेछौँ। अरस्तुको या अरिस्टोटलको एउटा प्रसिद्ध भनाइ छ, स्वस्थ शरीरमा नै स्वस्थ मन रहन्छ। जहाँ स्वस्थ शरीर छ त्यहाँ स्वस्थ मन हुन्छ, जहाँ स्वस्थ मन छ त्यहाँ स्वस्थ शरीर रहन्छ। शरीर तथा मनका बीचमा सन्तुलन कायम रहेको खण्डमा नै व्यक्ति सुख र शान्तिपूर्वक रहन सक्दछ। यिनीहरूको सन्तुलनमा कुनै किसिमको त्रुटि आएमा दुवैको स्थिति खराब हुन जान्छ। यदि मन सन्तुलित छैन, मन सन्तुष्ट छैन, मन स्वस्थ छैन भने मानिसको फिजिकल अपियरेन्स या बाहिर देखिने शारीरिक बनोट पनि कमजोर देखिन्छ, अस्वस्थ देखिन्छ, असन्तुलित देखिन्छ। अस्वस्थ शरीर भएको व्यक्तिले स्वस्थ सशक्त चिन्तन गर्न सक्दैन, एउटा स्वस्थ चिन्तन गर्न सक्दैन, राम्रो चिन्तन गर्न सक्दैन। अस्वस्थ शरीर भएको मानिस केवल चिन्ता मात्र गर्न सक्छ। ऊ कमजोर हुन्छ, जब ऊ फिजिकल्ली कमजोर हुन्छ अथवा शारीरिक रूपमा नै कमजोर हुन्छ, अनि उसको मेन्टल अथवा मानसिक त्यो तेज पनि त्यो ऊर्जा पनि प्रस्फुटित हुन पाउँदैन। रोगी व्यक्तिको विचार पनि रोगी नै हुन्छ। ऊ एकदमै छिटो रिसाउँछ, एकदमै आक्रोशित हुन्छ, उसलाई कुनै पनि कुरा राम्रो लाग्दैन, कुनै पनि परिकार उसलाई त्यति साह्रो मिठो लाग्दैन, उसको मुखै नमिठो हुन्छ, जिब्रो नै कुनै स्वाद लिन नसक्ने भएको हुन्छ। उसको विचार सदैव निराशावादी एवं अन्धकारमय नै हुन्छ। मनको रोगले शरीरमाथि कुप्रभाव पार्दछ तथा शरीर पनि रोगी हुन जान्छ। हेर्नुहोस् त, मनमा कुनै रोग छ, आत्मामा कुनै रोग छ, मनमा सन्तुष्टि छैन भने हाम्रो शारीरिक रूपमा पनि हामी स्वस्थ रहन सक्दैनौँ। मानिसको शरीर तथा मनको स्थिति दुई प्रकारको हुन्छ। पहिलो स्थिति जागृतिको हो भने दोस्रो स्थिति सुसुप्तिको हो। जागृत स्थितिमा व्यक्ति सचेत रहन्छ, जागृत रहिरहन्छ। त्यस स्थितिमा उसको ज्ञानेन्द्रिय तथा कर्मेन्द्रिय सक्रिय रहन्छन्, त्यसको सम्बन्ध बाहिरी जगतसँग रहन्छ। यही स्थितिमा हामी दैनिक कार्यहरू गर्दछौँ। सुसुप्त स्थितिमा ज्ञानेन्द्रिय तथा कर्मेन्द्रिय दुवै लगभग निष्क्रिय रहन्छन्। कि आंशिक सक्रियता रहे तापनि त्यसमा सचेतना हुँदैन। यस स्थितिमा हामी बाहिरी जगतसँग सम्बन्ध विच्छेद हुन जान्छ हाम्रो। हामी यस स्थितिलाई अचेतन या अवचेतन स्थिति पनि भनिन्छ। सुसुप्त स्थितिलाई साधारण रूपमा निद्रा पनि भन्न सकिन्छ। निद्रा हाम्रो शरीर सन्तुलनको एक महत्त्वपूर्ण आवश्यकता हो। निद्रा बिना हामी केही समयसम्म रहन सक्दछौँ, तर लामो समयसम्म रहन मुस्किल पर्दछ। अथवा मानिसलाई एउटा अर्को अत्यावश्यक तत्त्व भनेको, जीवनको एउटा नभई नहुने अर्को एउटा क्षणको एउटा तत्त्व भनेको हो निद्रा। निद्राको अभावमा शारीरिक व्यवस्थाको सन्तुलन बिग्रन जान्छ। मनोविश्लेषकहरूको एउटा मत छ, जो मानिसले हामी निद्रामा अचेत स्थितिमा रहन्छौँ भन्ने ठान्दछन् त्यो गलत कुरा हो। हाम्रो शरीर निद्रा अवस्थामा पनि जागृति स्थितिमा रहिरहेको हुन्छ। कतिपय मानिसहरूको निद्रामा बरबराउने र यताउता चलमलाउने बानी हुन्छ, यहाँहरूले पनि देख्नु भएको हुनुपर्छ। उनीहरू अचेत अवस्थामा नै उठ्ने पनि गर्दछन् तथा घरबाट बाहिर समेत निस्कने गरेका उदाहरणहरू देख्न सकिन्छ। उनीहरू हिँडिरहेका हुन्छन् बाटोमा, घरबाट बाहिर निस्केका हुन्छन्,
या ढोकामा ठोक्किन्छन् या सिँढीमा लड्छन्, तर उनीहरू बाहिरसम्म पनि निस्केका उदाहरणहरू निद्राकै अवस्थामा बाहिर हिँड्ने पनि देख्न सकिन्छ। जो दिनभर आफ्नो व्यवसायको कारण तनावपूर्ण जीवन व्यतीत गर्दछ, ऊ निद्रामा बरबराउने गर्दछ। कोही व्यक्ति तनावको कारणले रातभर निदाउनै सक्दैनन्। हामी सधैँ कुरा गर्छौँ, आधुनिक युगले मानिसलाई पीडा, चिन्ता, व्यस्तता, एकाग्रता भन्दा बढी केही दिएको छैन। मानिस रातको समयमा ऊ बिस्तारामा ओछ्यानमा पल्टेको हुन्छ र पनि मस्तसँग निदाउन सक्दैन। उसले चिन्ताग्रस्त अवस्थामा नै रात कटाउँछ, रात बिताउँछ। परिणामस्वरूप उसको स्वास्थ्य खराब बन्दै जान्छ, साथै ऊ अनिद्राको रोगी बन्न पुग्दछ। कोही व्यक्तिलाई रातमा पटक्कै निद्रा लाग्दैन, कृत्रिम निद्रा प्राप्त गर्नका लागि उसले इन्जेक्सन लगाउँदछ अथवा निद्रा लाग्ने ट्याब्लेट या अन्य औषधिको प्रयोग गर्दछ। कसै कसैलाई इन्जेक्सन लगाउँदा पनि निद्रा लाग्दैन। अनिद्राको रोगी चाँडै नै कमजोर बन्दछ। यसले गर्दा उसको शारीरिक र मानसिक दुवै अवस्थामा, उसको मन, उसको आत्मा, उसको मानसिकता, उसको शरीर सबै कमजोर हुँदै जान्छन्। प्रकृतिद्वारा निर्धारित विश्रामको अवस्था नै निद्रा हो। मानिसलाई निद्राको अथवा मानिसलाई विश्रामको अति आवश्यकता पर्दछ। दिनभरको कामले गर्दा व्यक्तिको शरीर तथा मन एकदमै थकित भएको हुन्छ, दिनभर कार्यरत रहिरहन्छ। यता दौडिन्छ, उता दौडिन्छ, यता सोच्छ, उता सोच्छ। मानिसको शरीर, मानिसको मन, मानिसको आत्मा, मानिसको मनस्थिति सबै नै दिनभरको दौडधुपबाट यस्तो तनावग्रस्त, यस्तो थकान, एकदमै थकान महसुस भइरहेको हुन्छ कि उसको शरीरले केही बेरको आरामको आवश्यकता पर्दछ उसको शरीरलाई। तैपनि मानिस त्यो आन्तरिक तनावले गर्दाखेरि ऊ आराम लिन पनि सक्दैन, निद्रा उसलाई पर्दैन। जुन व्यक्तिलाई राम्ररी निद्रा लाग्दैन, उसको शरीर तथा मनस मस्तिष्कलाई विश्राम पुग्दैन, उसको शरीर बिस्तारै क्षण हुँदै जान थाल्दछ, अङ्ग प्रत्यङ्ग शिथिल अथवा सुस्त बन्दै जान्छन्। यसको असर उसको व्यावहारिक जीवनमा प्रत्यक्ष रूपमा पर्दछ। ऊ आफ्नो समृद्धि तथा शान्तिबाट वञ्चित रहन्छ। मानसिक चिन्ता नै निद्रा नलाग्नुको प्रमुख कारण हो। जब मानिस मानसिक रूपमा नै एकदमै चिन्तित हुन्छ, एकदमै व्यग्रतामा हराउँछ, अनि मानिसले आराम बिर्सन्छ, मानिसले निद्रा बिर्सन्छ, आनन्द बिर्सन्छ, प्रसन्नता बिर्सन्छ, एक प्रकारको चिन्तामा मात्रै रुमलिरहेको हुन्छ, हराइरहेको हुन्छ। जो प्राय जसो चिन्ताग्रस्त रहन्छन्, उसलाई विश्रामको लागि समय नै हुँदैन। तनावको कारणले गर्दा उसको शरीर कहिल्यै विश्रामको स्थितिमा रहँदैन। प्राय जसो मानिसहरू आफ्ना काम सम्पन्न गरिसकेपछि पनि चिन्ताग्रस्त रहन्छन्।

उनीहरूलाई आफ्नो कामको बारेमा चिन्ता हुन्छ। ओछ्यानमा सुतेको बेलामा पनि विभिन्न कुराहरू सोच्दछन्। यस्तो स्थितिमा उनीहरूलाई निद्रा नलाग्नु स्वाभाविकै हो। रात दिन काममा लाग्नाले उनीहरू प्रगति गर्न सक्दछन् भन्ने सोच्दछन्। अथवा मानिसहरू हामी रात दिन चौबिसै घन्टा खट्यौँ भने हाम्रो एकदमै धेरै प्रगति होला, नसुति पढ्यो भने इक्जाममा 100% मार्क्स ल्याइएला। यो प्रकारको मानिसको सोच हुन्छ। मानिसले यस्तो सोच्दछन्, एकदमै प्रगति गरिएला रातभर नसुती काम गर्यो भने। तर यसरी रात दिन काममा बढी तल्लीन रहनाले उनीहरूको स्वास्थ्य कमजोर हुन्छ, हामीहरूको स्वास्थ्य स्थिति बिग्रन्छ। स्वास्थ्यमा खराबी आइसकेपछि जेसुकै प्राप्त भए पनि त्यसको कुनै महत्त्व रह्यो र। स्विट मार्डन भन्नुहुन्छ, शरीरलाई जति हामी एक्सर्साइज गरेर हृष्ट पुष्ट बनाउनु आवश्यक छ भन्ने बुझ्दछौँ, त्यसै गरी यसलाई आरामको पनि आवश्यकता छ भन्ने कुरा महसुस गर्नुपर्दछ। एकछिन आराम गर्न ओछ्यानमा पल्टेको हुन्छ, बिस्तारामा पल्टेको हुन्छ, बेडमा पल्टेको हुन्छ, फेरि किन विविध नाना थरीका कुराहरू सोच्ने, यो तनाव किन निम्त्याउने आफैले आफैलाई। यदि यस्तो स्थितिमा हामीले रातै गुजार्यौँ भने पनि, रातै काट्यौँ भने पनि त्यसको कुनै अर्थ रहँदैन। त्यो फगत हामीले आफैलाई आफैले ठगिरहेका हुन्छौँ, आफैले आफैलाई रोगी बनाइरहेका हुन्छौँ। हामीले सुनेका छौँ सिगमन्ड फ्रायडको, हामीले इन्सपिरेसनमा धेरै प्रोग्रामहरू बनाएका छौँ। सपना किन देखिन्छ, ड्रिम इन्टरप्रिटेसनको लागि सिगमन्ड फ्रायड एकदमै माहिर मानिनुहुन्छ। यहाँ अरिसन स्वेट मार्डन भन्नुहुन्छ सपनाको बारेमा, एक शारीरिक र दोस्रो मानसिक दुई कारणले गर्दा मानिसले सपना देख्छ। स्वेट मार्डन भन्नुहुन्छ, शारीरिक कारण विभिन्न शारीरिक रोग हो भने मानसिक कारण मनको अतृप्ति इच्छा नै सपनाका कारणहरू हुन्। जुन मानिसको पाचन शक्ति या पाचन प्रणाली ठिक हुँदैन, ऊ रातमा ठिक तरिकाले सुत्न पनि सक्दैन। उसलाई निद्रा लाग्यो भने पनि सपनाले सताउँछ। मनै स्वस्थ छैन, शरीर नै स्वस्थ छैन, पाचन शक्ति नै ठिक छैन, पाचन प्रणाली नै ठिक छैन भने उसको मनस्थिति पनि कमजोर हुन्छ। उसको अर्धचेतन अवस्थाले पनि उसलाई शान्ति दिँदैन, अनि ऊ बरबराउँछ, कराउँछ। यस प्रकार मनका अनेक इच्छाहरू हुन्छन् जुन हाम्रो अवचेतन मनमा दबिएर रहेका हुन्छन्। यही इच्छा निद्राको समयमा हाम्रो अर्धचेतन मनबाट माथि उठेर चेतन मनमा आउँदछन् र हामी यी अतृप्त इच्छाको पूर्ति सपनाको माध्यमद्वारा गर्न थाल्दछौँ, कराउन थाल्दछौँ, हाँस्न थाल्दछौँ, बोल्न थाल्दछौँ, रुन्छौँ। कहिलेकाहीँ हामी ड्वाती रोइरहेको सुन्छौँ मानिसहरूलाई। त्यो अर्धचेतन अवस्था सपनामा आएर चेतन बनिदिन्छ अरे। हेर्नुहोस्, पीडा उसले सपनामा पुग्छ अरे, उसको मनमा दबेको त्यो रुने इच्छा ऊ सपनामा व्यक्त गर्छ अरे। स्वेट मार्डनको भनाइ हो यो। मानिस कति ग्रस्त छ त, विपनामा दिनचर्यामा पीडित हुन्छ अनि सपनामा रुन्छ मानिस, सपनामा हाँस्छ मानिस, सपनामा गफ गर्छ मानिस, मनको बहा पुग्छ मानिसले, सपनामा हिँड्छ मानिस। हेर्नुहोस्, अगाडि बढ्छ, टक टक अगाडि हिँड्छ, सिँढीमा पुगेपछि लड्छ मानिस। कतिपय मानिसहरू त सपनामा निद्रामा सिँढी पनि झर्न सक्छन् रे, हेर्नु परसम्म पुग्न सक्छन् रे। कस्तो अव्यक्त मनको व्यक्त परिस्थिति। सपना भयानक होस् या नहोस्, त्यो अनिष्टको सङ्केत भने होइन। कतिपय मानिसहरू, मैले आज यस्तो दुस्वपन देखेँ, मेरो आज बर्बाद हुने हो कि, मैले आज नराम्रो सपना देखेँ। के राम्रो के नराम्रो, कसले यहाँ यसको अन्वेषण गरेको छ र? सपना सपना नै हो। अस्वस्थ मानिसले देख्ने एउटा तत्त्व हो, मनका कुण्ठाहरू पोख्ने अर्को एउटा माध्यम हो, पोखिने माध्यम हो। त्यसैले सपनालाई आज मैले दुस्सपना देखेँ, आज मैले राम्रो सपना देखेँ भनेर त्यसको दिनचर्या नै त्यही प्रकारले बनाउनु हाम्रो अर्को मूर्खता हो। त्यो एउटा विश्राम नपुगेर, शारीरिक स्वास्थ्य नभएर मनका कुण्ठाहरू

व्यक्त हुने एउटा अवस्था मात्र हो। प्राय के भनिन्छ भने एकदमै तन्दुरुस्त मान्छेले, एकदमै विश्राम पुगेको मानिसले ठिक्क समय 6 घन्टा, यदि तपाईँ प्राउड हुनुहुन्छ अथवा मच्योर्ड मान्छे हुनुहुन्छ भने हामी कम्तीमा पनि मेजोरिटीले चाहिँ हामीहरू 6 घन्टा ठिक्क सुत्यौँ भने सपना देख्ने अवस्था पनि कम हुन्छ, आफूलाई निद्रा कम लाग्यो कि भनेर त्यस्तो चिन्तित पनि हुनु पर्दैन। जति हामी धेरै सुत्छौँ नि फेरि मन बहलाउन थाल्छ, धेरै सुतेपछि त्यो विपनामा चलेको संसारका तस्विरहरू पनि आवाजहरू पनि हाम्रो चेतनशील मनस्थितिमा घुस्न थाल्दछन् र तिनै कुराहरू हाम्रा लागि सपना बनिदिन्छन्। बाहिरको वास्तविकता हामीले सुनिरहेका हुन्छौँ तर हामीलाई सपना जस्तो लाग्छ, हामी सपनाभित्र मस्त आँखा बन्द गरिरहेका हुन्छौँ, मन मस्तिष्क चलिरहेको हुन्छ, हामी सुतिरहेका हुन्छौँ, निदाइरहेका हुन्छौँ, तर त्यो निद्राको पनि कुनै अर्थ छैन। धेरै सुत्नु पनि कुनै अवस्थामा पनि लाभदायी छैन, थोरै सुत्नु पनि छैन लाभदायी। थोरै सुत्यो हामीलाई शारीरिक कमजोरी हुने डर, धेरै सुत्यो एकातिर कर्मशील भइएन, अर्कोतिर व्यर्थमा आफ्नो समय खेर फाल्छौँ, अर्कोतर्फ धेरै सुतेर पनि फेरि शरीरको जुन अवस्था छ त्यो झन् क्षण हुँदै जान्छ। स्वस्थ निद्रा, उचित विश्राम, ठिक समयमा उठ्ने बानी, ठिक समयमा विस्तारामा जाने बानी, ताजा सोचहरू, सन्तुष्ट आहार, सन्तुष्ट भोजन मानिसका स्वस्थ रहने केही अति आवश्यक तत्त्वहरू हुन्, जानिरहनु पर्ने तत्त्वहरू हुन्। मनोवैज्ञानिकहरू भन्छन् यस्ता प्रश्न जुन दिनमा धेरै पटक मानिसहरूले उठाइरहन्छन्, मलाई मैले आज यस्तो सपना देखेँ, मेरो बर्बाद हुने हो कि भन्ने खालको यो प्रश्न मानिसहरूले उठाइरहेका हुन्छन्। दुस्सपनको कुरा मानिसले गरिरहेका हुन्छन्, आज मैले भूत देखेँ, आज मैले एउटा प्रेतात्मा देखेँ, मानिसले विविध कुराहरू गरिरहेका हुन्छन्। कहिलेकाहीँ सपना कस्तो भइदिन्छ भने प्रेडिकेसन, अलिकति अगाडि पछाडि हुने कुराहरूलाई हामी अलिकति अगाडि पनि देखिरहेका हुन्छौँ, त्यो मनको सोचाइ हो, त्यो कुनैले कसै कुनै एउटा त्यो मिस्टिसिजम अथवा कुनै एउटा जादु भएको होइन कि, हामीले सोचिसकेको कुराको विस्फोटन मात्र भएको, त्यो प्रस्फुटन मात्र भएको हो। भनिन्छ गणितज्ञहरूले ज्यामितिको, जियोमेट्रीको परिकल्पना पनि सपनाबाटै गरेका थिए अरे। चित्रकारहरूले कतिपय चित्रमा रङको समायोजन गर्दाखेरि उनीहरूले सपनाको आधारमा, सपनामा देखेका एब्स्ट्राक्ट फर्महरूलाई उतार्ने गर्छन्। हेर्नुहोस्, भनिन्छ अङ्ग्रेजीको सबभन्दा पुरानो कविता बिवल्फ पनि सपनाकै आधारमा रचिएको थियो अरे। त्यसैले सपना देख्ने अथवा सपनालाई दुस्सपन, राम्रो सपन, लाभदायी सपन भन्नुभन्दा पनि ठिक समयमा सुत्ने, ठिक समयमा उठ्ने, शारीरिक सन्तुष्टिमा ध्यान दिने, पवित्र अथवा एकदमै स्वस्थ प्रद भोजन आहार लिने गर्न थालियो भने, गरियो भने हाम्रो मन सन्तुष्ट हुन्छ, मन स्वस्थ हुन्छ, शरीर स्वस्थ हुन्छ, अनि सपना हामी एकदमै कम देख्छौँ अथवा देख्दै देख्दैनौँ। यो भनाइहरू हुन् स्वेट मार्डनका। बाँकी समय रहेमा हामी कुरा गरौँला, अब एकैछिनमा हामी एउटा सानो नीति कथा यहाँहरूलाई जोडेर सुनाउँछौँ।

0: प्रोफेसर गेट्सले भन्नुभएको छ, दूषित भावनाले शरीरको रक्त सञ्चालनको समस्त प्रक्रिया पनि दोषपूर्ण बन्दछ। दूषित भावनाले, कुविचारले, नराम्रा विचारले सम्पूर्ण शरीरको रक्त सञ्चार नै बर्बाद हुन्छ, मस्तिष्क बिग्रन्छ, सकारात्मक विचारहरू हराउन थाल्दछन्। हाम्रो शरीरको शारीरिक जुन अवस्था हुन्छ, मस्तिष्कको जुन ब्यालेन्स्ड अवस्था हुन्छ, कन्डिसन हुन्छ, सबै हामीले एकदमै नराम्रो अवस्थामा पाउन थाल्दछौँ। रे हेर्नुहोस्, जब दूषित भावनाले हामीलाई ग्रस्त पार्दछ, म एउटा छोटो नीतिसारहरूलाई जोडेर सुनाउँछु। हेर्नुहोस्, कहिलेकाहीँ मात्र भए पनि हामीले आनन्द प्राप्त गर्दछौँ, सधैँ आनन्द कोही पनि मानिसले प्राप्त गर्न सक्दैन। मानिस, यो आधुनिक युगको मानिस यस्तो भयावह स्थितिमा छ कि उसले त्यो क्षणभरको आनन्दलाई पनि भरमकदुर प्रयोग गर्न सक्दैन। ऊ जिन्दगीको क्षणिक भाव सागरमा बहिर वैराग्य दुःखमा बाँचिरहेको छ। उसँग सुख पनि छ, सुविधा पनि छ, सुख भोग गर्न चाह्यो भने उसँग सबै कुरा छ, र पनि उसले त्यो सुख भोग गर्न सकिरहेको हुँदैन। अब हामी हेर्नुहोस् है, सुख भोग कसरी गर्ने? एउटा म तपाईँलाई राम्रो नीति कथा सुनाउँछु। एकजना मानिस एकपटक जङ्गलमा शिकार खेल्न गएछन्। हेर्नुहोस्, शिकार खेल्दै थिए, एकदम मजासँग तिर निशाना लगाउँदै थिए, प्रफुल्लित भएर केही चराहरू, केही जनावरहरूलाई हान्दै मजा लुटिरहेका थिए, जिन्दगीको आनन्द लुटिरहेका थिए। अचानक घना जङ्गल, सुनसान जङ्गलमा एकदमै गर्जन निकाल्दै एउटा बाघ आइपुग्यो। शिकारीले सुई कुच्चा ठोकेर भाग्न थाले, कुदे। अब बाघलाई कहाँ छल्न सकिन्छ र बाघ पनि कुद्दै आएनोस्। कतै शिकारै भइने हो कि? शिकारी एकदमै डराए। बाघ पछि पछि, शिकारी अघि अघि। जाँदा जाँदा, भाग्दा भाग्दा शिकारी यस्तो ठाउँमा आइपुगे कि ठुलो ठुलो एकदमै ठाडो भिर छ, 5-6 फिट गहिरो छ। तिनतिर भिर, एकातिर जङ्गल छ। अब हेर्नुहोस् है, जङ्गल जताबाट बाघ आइरहेको छ त्यता जङ्गल छ, बाँकी सबै दिशातिरै भिरै भिर छ। अब कहाँ जाने, कहाँ हाम फाल्ने? मरिहालिन्छ। हाम फालु भने हाडखुर नरहने, हाम नफालु भने बाघ एकदम नजिक आइसक्यो, बाघको आहार बनिने। यत्तिकैमा भिरको छेउमा एउटा सुकेको रुख, आधा जरो बाहिर निस्केको, झुन्डिए भनेको एउटा सुकेको रुख, त्यसको पनि एउटा जरो बाहिर निस्केको उनले देखे। त्यो रुख अलिकति तल छ, हेर्नुहोस् है, भिरमा त जमिनको लेभलभन्दा तल छ, तर छाँगोमा छ। त्यही जरोलाई समात्ने विचार गरे र शिकारी टक्क तल झरेर त्यही जरोमा तुर्लुङ्ग झुन्डिए। हेर्नुहोस्, बाघले नदेखोस् भनेर एक दुई हात माथि, अब जमिनको लेभल भन्दा एक दुई हात तल उनी झुन्डिएका थिए, एक दुई हात माथि बाघ आयो। बाघका पन्जा देखिन्थे। बाघले वरिपरि शिकार कहाँ गयो भनेर हेरिरहेको थियो। भन्नु होला फेरि, कस्तो सेन्स नभएको बाघ रहेछ भनेर, त्यो गन्धले थाहा पाउनुपर्ने, तर कथा नहो। तल झुन्डिरहेका छन् शिकारी, माथि बाघले वरिपरि गर्जँदै हेरिरहेको छ। काली लाग्दो चट्टान छ फेदमा। फेरि के भयो भने, उनले जुन जरामा उनी झुन्डिरहेका थिए, त्यहाँ त कुर्कुर कुर्कुर कुर्कुर गरेको आवाज आइरहेको थियो। यसो के को आवाज आयो भनेर हेरेको त, हेर्नुहोस् है, त्यहाँ त मुसाले त्यो जरा, सुकेको जरा काटिरहेको रहेछ। अब के गर्ने बाबा, म त मर्ने भएँ, म त बर्बाद हुने भएँ। शिकारी अब बिलाप गर्न थाले, मनमनै आँसु तप तप छुन थाले। हेर्नुहोस् है, यसो माथि हेर्छन् बाघको पन्जा, जरामा हेर्छन् मुसाले जरा काटिरहेको छ, माथि हेर्छन् अरिङ्गालको पोलो छ, डर लाग्छ, अब टोक्छ त्यसले, चलाउँ भने, चलाउँ भने बाघले थाहा पाउँछ के गर्ने। सुक्क सुक्क पनि गर्न भएको छैन। अचानक माथि रुखबाट एक दुई थोपा, महका थोपा तप्प तप्प चुइरहेका रहेछन्। त्यही एउटा थोपो चाहिँ उनको मुखमा पऱ्यो। हेर्नुहोस्, आहा क्या मिठो! त्यस्तो दुःखदायी अवस्थामा पनि एक थोपा मह शिकारीको मुखमा, बाहिर गालामा परेको थियो। जिब्रो निकाले र चाटे उनले, एउटा उद्गार निकाले, आहा क्या मिठो! उनले हुरी बतास बिर्से, उनले बाघ बिर्से, उनले मुसुवा बिर्से, उनले भीर बिर्से, सबै कुरा बिर्से। बस उनले त्यो एक थोपा महमा आनन्द लुटे, आहा क्या मिठो भनिरहे। फेरि अर्को थोपा खस्यो, आहा क्या मिठो! थोपा बन्द हुन्छ, डराउँछन् बाघसँग, फेरि भीरसँग डराउँछन्। अर्को थोपा मह खस्छ, बाघ बिर्सन्छन्, वीर बिर्सन्छन्, मुसा बिर्सन्छन्, आनन्द लुट्छन्। हामी पनि जिन्दगीको यस्तै आनन्द लुटौँ, क्षणिक भए पनि आनन्द लुटौँ। ज्ञानीजन, आजलाई इन्सपिरेसन यति नै सुनिदिनु भयो। टाइम्स एफएम 90.6 मेगाहर्जको प्रस्तुति इन्सपिरेसन, तपाईँलाई धेरै धेरै धन्यवाद। हाम्रो भेट भोलि हुन्छ, आजलाई आज्ञा दिनुहोस्। नमस्ते।
1: टाइम्स एफएम 90.6 मेगाहर्जमा अर्को प्रस्तुति, विविध हिन्दी चलचित्रका सदाबहार गीत संगीतको सङ्गालो कार्यक्रम संगीत लहर, अहिले 6:30 बजेदेखि

मनभित्र उड्ने अनगिन्ती लहरहरूको भावना, जुन भावनाले तपाईँको मनमा चलाउँछ बहार। सुरतालको संगममा रम्ने हाम्रो चाहना, जुन तरङ्गले तरङ्गित हुन्छ त्यो अधर। अतीत र वर्तमानको कल्पनाको सङ्गालो हो कार्यक्रम सङ्गीत लहर। टाइम्स एफएम 90.6 मा प्रत्येक दिन बिहान 6:30 बजे।

0: नमस्कार, म शक्ति वल्लभ, तपाईँहरू सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज।
1: साँझको शीतल जुन कति प्यारो।
2: बितेका दिनहरू सम्झदा मन आनन्दित हुन्छ। प्राय अल टाइम हिट्स हिन्दी फिल्मी गीत संगीतले सबैलाई यस्तै अतीतमा दोहोर्याउँछ। अस्ताउँदो सूर्यसँगै सुरु हुन्छ अल टाइम हिट्सको यात्रा। प्रत्येक दिन साँझ 5 बजे मात्र टाइम्स एफएम 90.6 मा।
3: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: न मधेसी, न हिमाली, न पहाड, न हिन्दू, न मुस्लिम, न बुद्धिस्ट, न इसाई, न समर्थक कुनै राजनीतिक विचारको, न त विरोधी, न धनी, न गरीब। उठ्छ सवाल जब देश र समाजको, म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली। नेपाल समाचार पत्र, नेपाली मनको नेपाली पत्रिका।

0: Times FM 90.6.
1: कहिले छोरी, कहिले बुहारी, कहिले आमा अनि कहिले सासु, विभिन्न स्वरूपमा जिन्दगी बिच एक नारीको आज भाद्र शुक्ल तृतीय अर्थात् हरितालिका तीज, हिन्दू नारीहरूको सबैभन्दा ठुलो चाड। हिमालय पर्वतकी छोरी पार्वतीले भगवान महादेवलाई पति पाऊ भनी आजकै दिन व्रत बसेकै कारण पार्वतीको इच्छा पूरा भएको विश्वास छ। आजको व्रतलाई सबैभन्दा कठिन व्रत पनि मानिन्छ। अविवाहिता महिलाले शिव जस्तै सुयोग्य वर पाऊ भनेर र विवाहिताले पतिको दीर्घायुको लागि तीजको व्रत बस्ने परम्परा हामीमा छ। हरितालिका तीजको यस पावन दिन सम्पूर्ण दिदी बहिनीहरूको मनको इच्छा पूर्णताको लागि हार्दिक कामना। टाइम्स अफ एम 90.6 मेगाहर्जको तर्फबाट
2: यो हो संगीत लहर, सदाबहार हिन्दी गीत संगीतको नॉनस्टप म्युजिकल ब्रेक संगीत लहर।

0: नमस्कार, म दीपक जंगम, सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6। तिमीले हेरिरह्यो
1: आधुनिक युगमा आधुनिक गीत संगीतका श्रृंखला, सुगम श्रृंखला, सुगम श्रृंखला टाइम्स एफएम 90.6 मेगाहर्जमा उत्कृष्ट सुगम गीतहरूको यात्रा,
2: सुगम श्रृंखला दिनको 2 बजे सुन्दर समय साथमा सुमधुर सुगम गीतहरू निरन्तर
1: सुगम श्रृंखला।
3: जता हेर्यो उतै टेलरिङ पसल, तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन। पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्, होइन हो त चाहिँ सधैँ यस्तो छिटिक्क
4: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र? कलेजमा त मलाई भन्दा तलाई बढी केटीहरूले फलो गर्थे, बिर्सिस?
5: हो, पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ। तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छौँ। अर्डरमा टेलरिङ हाउस, चावहिल चौक, फोन नम्बर 44 74 073, 44 74 073, 98 40 0 72 4 11। गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डरमा टेलरिङ हाउस, चावहिल चौक।
6: के तपाईँका बालबालिका मोबाइल फोनमा घोतली रहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
7: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या हुन सक्छ।
6: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
7: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
8: सामाजिक सचेतनाका लागि
9: यो हो संगीत लहर, सदाबहार हिन्दी गीत संगीतको नॉनस्टॉप म्यूजिकल ब्रेक, संगीत लहर।

0: नमस्ते, म किरण प्रधान। अहिले तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज। यु डिजर्भ बेटर।
1: श्रेष्ठ टेलरिङ, चिर परिचित, यहाँ श्रेष्ठ

0: नमस्ते, म सुनिता सुब्बा। तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज। यु डिजर्भ बेटर। किन तोड्यौ साथहरु,
1: न मधेसी न हिमाली न पहाड़ी, न हिंदू न मुस्लिम, न बुद्धिस्ट न ईसाई, न समर्थक कुनै राजनीतिक विचार को, न त विरोधी, न धनी न गरीब, उठ्छ सवाल जब देश र समाज को, म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली। नेपाल समाचार पत्र, नेपाली मनको नेपाली पत्रिका।

0: Times FM 90.6.
1: कहिले छोरी, कहिले बुहारी, कहिले आमा अनि कहिले सासू, विभिन्न स्वरूपमा जिन्दगी बिच एक नारीको आज भाद्र शुक्ल तृतीय अर्थात् हरितालिका तीज, हिन्दू नारीहरूको सबैभन्दा ठुलो चाड। हिमालय पर्वतकी छोरी पार्वतीले भगवान महादेवलाई पति पाऊ भनी आजकै दिन व्रत बसेकै कारण पार्वतीको इच्छा पूरा भएको विश्वास छ। आजको व्रतलाई सबैभन्दा कठिन व्रत पनि मानिन्छ। अविवाहिता महिलाले शिव जस्तै सुयोग्य वर पाऊ भनेर र विवाहिताले पतिको दीर्घायुको लागि तीजको व्रत बस्ने परम्परा हामीमा छ। हरितालिका तीजको यस पावन दिन सम्पूर्ण दिदी बहिनीहरूको मनको इच्छा पूर्णताको लागि हार्दिक कामना। टाइम्स अफ एम 90.6 मेगाहर्जको तर्फबाट
2: यो हो संगीत लहर, सदाबहार हिन्दी गीत संगीतको नॉनस्टप म्युजिकल ब्रेक संगीत

0: नमस्कार, म गायिका तीर्थ कुमारी, तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम।
1: मलाई लैजाऊ न छहारे छागैमा, म त खादिन।
2: आधुनिक युगमा आधुनिक गीत संगीतका श्रृंखला, सुगम श्रृंखला, सुगम श्रृंखला, टाइम्स एफएम 90.6 मेगाहर्जमा उत्कृष्ट सुगम गीतहरूको यात्रा,
3: सुगम श्रृंखला। दिनको 2 बजे सुन्दर समय साथमा सुमधुर सुगम गीतहरू, निरन्तर
2: सुगम श्रृंखला।
4: न मधेसी, न हिमाली, न पहाड, न हिन्दू, न मुस्लिम, न बुद्धिस्ट, न ईसाई, न समर्थक कुनै राजनीतिक विचारको, न त विरोधी, न धनी, न गरीब। उठ्छ सवाल जब देश र समाजको, म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली। नेपाल समाचार पत्र, नेपाली मनको नेपाली पत्रिका।
5: श्रेष्ठ टेलरिंग,
6: चीर परिचे यहाँ श्रेष्ठ।

0: नमस्कार, म गायक दीपक खरेल, सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6।
1: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। सर्तहरू लागू हुनेछन्।

0: Free internetko matalin hoz.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Worldlink and always stay connected wherever you are.
2: Na madhesi, na himali, na pahari. Na hindu, na muslim, na buddhist, na ishai. न समर्थक कुनै राजनीतिक विचारको, न त विरोधी, न धनी न गरीब, उठ्छ सवाल जब देश र समाजको, म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली। नेपाल समाचार पत्र, नेपाली मनको नेपाली पत्रिका।

0: Times FM 90.6.
1: कहिले छोरी, कहिले बुहारी, कहिले आमा अनि कहिले सासू, विभिन्न स्वरूपमा जिन्दगी बिच एक नारीको आज भाद्र शुक्ल तृतीय अर्थात् हरितालिका तीज, हिन्दू नारीहरूको सबैभन्दा ठुलो चाड। हिमालय पर्वतकी छोरी पार्वतीले भगवान महादेवलाई पति पाऊ भनी आजकै दिन व्रत बसेकै कारण पार्वतीको इच्छा पूरा भएको विश्वास छ। आजको व्रतलाई सबैभन्दा कठिन व्रत पनि मानिन्छ। अविवाहिता महिलाले शिव जस्तै सुयोग्य वर पाऊ भनेर र विवाहिताले पतिको दीर्घायुको लागि तीजको व्रत बस्ने परम्परा हामीमा छ। हरितालिका तीजको यस पावन दिन सम्पूर्ण दिदी बहिनीहरूको मनको इच्छा पूर्णताको लागि हार्दिक कामना। टाइम्स अफ एम 90.6 मेगाहर्जको तर्फबाट
2: यो हो संगीत लहर, सदाबहार हिन्दी गीत संगीतको नॉनस्टॉप म्यूजिकल ब्रेक संगीत।

0: नमस्ते, म प्रदीप राज पाण्डे। तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज। यू डिजर्भ बेटर।
1: के तपाईँका बालबालिका मोबाइल फोनमा घोत्ली रहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
2: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या हुन सक्छ।
1: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
2: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
3: सामाजिक सचेतनाका लागि
4: Times FM 90.6

0: deep on 6 megahertz.
1: Na madhesi, na himali, na pahari, na hindu, na muslim, na buddhist, na ishai, na samarthak kunai rajnitik vichar ko, na tak virodhi, na dhani, na garib, उठ्छ सवाल जब देश र समाजको म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली नेपाल समाचार पत्र नेपाली मनको नेपाली पत्रिका
2: जता हेर्यो उतै टेलरिङ पसल तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्
3: होइन हो त चाहिँ सधैँ यस्तो सिटिक्क
4: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र कलेजमा त मलाई भन्दा तलाई बढी केटीहरूले फलो गर्थे बिर्सिस
5: हो पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छ अर्डरमा टेलरिङ हाउस चावहिल चोक फोन नम्बर 44 74 0 73 44 74 0 73 98 41 0 72 411 गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डरमा टेलरिङ हाउस चावहिल चोक

0: यो हो संगीत लहर, सदाबहार हिन्दी गीत संगीतको नॉनस्टप म्यूजिकल ब्रेक संगीत लहर।
1: ना हो

0: टाइम्स एफएम 90.6।
1: यो गीत एउटा भगाई हो त्यो व्यक्तिको जो वर्षौँ पछि भूमि फर्कन्छ। मलाई त्यही धुलो मनपर्छ, मलाई त्यही माटो मनपर्छ, मलाई भत्केको गनाउने त्यही ओ फोहोर बाटो मनपर्छ।
2: टाइम्स एफएम 90.6 मेगाहर्ट्ज, यु डिजर्भ बेटर।

0: कहिले छोरी, कहिले बुहारी, कहिले आमा अनि कहिले सासु, विभिन्न स्वरूपमा जिन्दगी बिच एक नारीको। आज भाद्र शुक्ल तृतीय अर्थात् हरितालिका तीज, हिन्दू नारीहरूको सबैभन्दा ठुलो चाड। हिमालय पर्वतकी छोरी पार्वतीले भगवान महादेवलाई पति पाऊ भनी आजकै दिन व्रत बसेकै कारण पार्वतीको इच्छा पूरा भएको विश्वास छ। आजको व्रतलाई सबैभन्दा कठिन व्रत पनि मानिन्छ। अविवाहिता महिलाले शिव जस्तै सुयोग्य वर पाऊ भनेर र विवाहिताले पतिको दीर्घायुको लागि तीजको व्रत बस्ने परम्परा हामीमा छ। हरितालिका तीजको यस पावन दिन सम्पूर्ण दिदी बहिनीहरूको मनको इच्छा पूर्णताको लागि हार्दिक कामना। टाइम्स अफ एम 90.6 मेगाहर्जको तर्फबाट
1: यो हो जस्ट म्युजिक, नॉनस्टॉप म्युजिकल ब्रेक, जस्ट म्युजिक।

0: नमस्ते, म नरेन्द्र प्यासी।
1: मसँग बोल्दिनौ के भूल भयो प्रिया।
0: तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 MHz।
1: मसँग बोल्दिनौ,
0: यु डिजर्भ बेटर।
2: न मधेसी, न हिमाली, न पहाड़, न हिंदू, न मुस्लिम, न बुद्धिस्ट, न ईसाई, न समर्थक कुनै राजनीतिक विचार को, न त विरोधी, न धनी, न गरीब। उठ्छ सवाल जब देश र समाज को, म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली। नेपाल समाचार पत्र, नेपाली मनको नेपाली पत्रिका।

सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6। यो हो जस्ट म्युजिक, नन स्टप म्युजिकल ब्रेक, जस्ट म्युजिक।

0: उहाँ दुइटै घोडामा इम्प्रुभमेन्ट भइरहेको छ।
1: उहाँलाई पहिलाको जस्तै त हुन्छ नि।
0: यी मेडिसिनहरू टाइममा दिनु, छिटै ठिक हुनुहुनेछ।

0: प्लान त मार्ने नै बनाएको हो नि। भाग्य बलियो रहेछ पछ्यु।
1: केही छैन, कति नै दिन बाँच्ला रे हो, दुई चार दिनको मेहमान न हो। मान्छे चाहिँ यो हो, धनी बाउको एक्लो छोरो हो, कोही छैन दया भए, बुझ्यौ नि।

0: टाइम्स एफएम 90.6।
1: यो गीत एउटा भगाई हो त्यो व्यक्तिको जो वर्षौं पछि भूमि फर्कन्छ। मलाई त्यही धुलो मन पर्छ, मलाई त्यही माटो मन पर्छ, मलाई भत्केको गनाउने त्यही ओ फोहोर बाटो मन पर्छ।
2: टाइम्स एफएम 90.6 मेगाहर्ट्ज, यु डिजर्भ बेटर।

0: कहिले छोरी, कहिले बुहारी, कहिले आमा अनि कहिले सासु, विभिन्न स्वरूपमा जिन्दगी बिच्छ एक नारीको। आज भाद्र शुक्ल तृतीय अर्थात् हरितालिका तीज, हिन्दू नारीहरूको सबैभन्दा ठुलो चाड। हिमालय पर्वतकी छोरी पार्वतीले भगवान महादेवलाई पति पाऊ भनी आजकै दिन व्रत बसेकै कारण पार्वतीको इच्छा पूरा भएको विश्वास छ। आजको व्रतलाई सबैभन्दा कठिन व्रत पनि मानिन्छ। अविवाहिता महिलाले शिव जस्तै सुयोग्य वर पाऊ भनेर र विवाहिताले पतिको दीर्घायुको लागि तीजको व्रत बस्ने परम्परा हामीमा छ। हरितालिका तीजको यस पावन दिन सम्पूर्ण दिदी बहिनीहरूको मनको इच्छा पूर्णताको लागि हार्दिक कामना। टाइम्स अफ एम 90.6 मेगाहर्जको तर्फबाट
1: सुन्दै हुनुहुन्छ टाइम्स एफ एम 90.6। यो हो जस्ट म्युजिक, नन स्टप म्युजिकल ब्रेक, जस्ट म्युजिक।

सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6। यो हो जस्ट म्युजिक, नन स्टप म्युजिकल ब्रेक, जस्ट म्युजिक।

0: free internet ko matalin hos.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Worldlink and always stay connected wherever you are.
2: जता हेऱ्यो उतै टेलरिङ पसल, तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन। पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्, होइन हो त चाहिँ सधैँ यस्तो छिटिक्क
3: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र? कलेजमा त मलाई भन्दा तँलाई बढी केटीहरूले फलो गर्थे, बिर्सिस?
4: हो, पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ। तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छौँ। अर्डरमा टेलरिङ हाउस, चावा हिल चौक, फोन नम्बर 4474073, 4474073, 9841074411। गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डरमा टेलरिङ हाउस, चावा हिल चौक।
5: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
6: के तपाईँका बालबालिका मोबाइल फोनमा घोत्ली रहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
7: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या हुन सक्छ।
6: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
7: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
8: सामाजिक सचेतनाका लागि
9: Times FM 90.6

तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

हे भगवान, मैले मेरो छोरालाई मबाट पहिलो चोटि टाढा पठाएकी छु। अबको बाटोमा मेरो छोरासँग मेरो साथ हुने छैन। मेरो छोराको रक्षा गर्नुहोस् भगवान।

0: Times FM 91.6 MHz. You deserve better.
1: जता हेर्यो उतै टेलरिङ पसल, तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन। पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्, होइन हो, त चाहिँ सधैँ

0: त्यसपछि ढिक्क
1: भनेको माने भए पो तँ पनि म भन्दा के कम छस् र? कलेजमा त मलाई भन्दा तँलाई बढी केटीहरूले फलो गर्थे, बिर्सिस?
2: हो, पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ। तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छौँ। अर्डरमा टेलरिङ हाउस, चावहिल चोक, फोन नम्बर 4474073, 4474073, 9141072411। गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डरमा टेलरिङ हाउस, चावहिल चोक।

0: टाइम्स एफएम 90.6।
1: यो गीत एउटा बगाई हो त्यो व्यक्तिको जो वर्षौँ पछि भूमि फर्कन्छ। मलाई त्यही धुलो मन पर्छ, मलाई त्यही माटो मन पर्छ, मलाई भत्केको गनाउने त्यही ओ फोहोर बाटो मन पर्छ।
2: टाइम्स एफएम 90.6 मेगाहर्ट्ज, यू डिजर्भ बेटर। गनाउने

0: कहिले छोरी, कहिले बुहारी, कहिले आमा अनि कहिले सासू, विभिन्न स्वरूपमा जिन्दगी बिच एक नारीको। आज भाद्र शुक्ल तृतीय अर्थात् हरितालिका तीज, हिन्दू नारीहरूको सबैभन्दा ठुलो चाड। हिमालय पर्वतकी छोरी पार्वतीले भगवान महादेवलाई पति पाऊ भनी आजकै दिन व्रत बसेकै कारण पार्वतीको इच्छा पूरा भएको विश्वास छ। आजको व्रतलाई सबैभन्दा कठिन व्रत पनि मानिन्छ। अविवाहिता महिलाले शिव जस्तै सुयोग्य वर पाऊ भनेर र विवाहिताले पतिको दीर्घायुको लागि तीजको व्रत बस्ने परम्परा हामीमा छ। हरितालिका तीजको यस पावन दिन सम्पूर्ण दिदी बहिनीहरूको मनको इच्छा पूर्णताको लागि हार्दिक कामना। टाइम्स एफएम 90.6 मेगाहर्जको तर्फबाट
1: यो हो जस्ट म्युजिक, नॉनस्टॉप म्युजिकल ब्रेक, जस्ट म्युजिक।

0: नमस्कार, म दीप श्रेष्ठ। तपाईँहरू यति बेला टाइम्स एफएम सुन्दै हुनुहुन्छ।
1: श्रेष्ठ टेलरिङ, चिर परिचित यहाँ श्रेष्ठ।

0: Free internetko Madalin Hus.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Worldlink and always stay connected wherever you are.
2: के तपाईँका बालबालिका मोबाइल फोनमा घोत्लिरहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
3: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या हुन सक्छ।
2: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
3: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
4: सामाजिक सचेतनाका लागि
5: Times FM 90.6

0: नमस्कार, म शक्ति वल्लभ, तपाईँहरू सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ट्ज।
1: साँझको शीतल जुन कति प्यारो,
2: न मधेसी न हिमाली न पहाड़, न हिंदू न मुस्लिम, न बुद्धिस्ट न ईसाई, न समर्थक कुनै राजनीतिक विचार को, न त विरोधी, न धनी न गरीब, उठ्छ सवाल जब देश र समाज को, म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली। नेपाल समाचार पत्र, नेपाली मनको नेपाली पत्रिका।

0: नमस्ते, म रिमा गुरुङ होडा।
1: मुटुको माया
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज। यु डिजर्भ बेटर।
2: जता हेर्यो उतै टेलरिङ पसल, तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन। पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्, होइन हो त चाहिँ सधैँ यस्तो चिटिक्क
3: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र? कलेजमा त मलाई भन्दा तलाई बढी केटीहरूले फलो गर्थे, बिर्सिस?
4: हो, पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ। तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छौँ। अर्डरमा टेलरिङ हाउस, चावहिल चौक, फोन नम्बर 44 74 0 73 44 74 0 73, 98 41 0 72 411। गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डरमा टेलरिङ हाउस, चावहिल चौक।

0: टाइम्स एफएम 90.6।
1: यो गीत एउटा बगाई हो त्यो व्यक्तिको जो वर्षौँ पछि भूमि फर्कन्छ। मलाई त्यही धुलो मनपर्छ, मलाई त्यही माटो मनपर्छ, मलाई भत्केको गनाउने त्यही हो फोहोर बाटो मनपर्छ।
2: टाइम्स एफएम 90.6 मेगाहर्ट्ज, यु डिजर्भ बेटर।

0: कहिले छोरी, कहिले बुहारी, कहिले आमा अनि कहिले सासू, विभिन्न स्वरूपमा जिन्दगी बिच एक नारीको। आज भाद्र शुक्ल तृतीय अर्थात् हरितालिका तीज, हिन्दू नारीहरूको सबैभन्दा ठुलो चाड। हिमालय पर्वतकी छोरी पार्वतीले भगवान महादेवलाई पति पाऊ भनी आजकै दिन व्रत बसेकै कारण पार्वतीको इच्छा पूरा भएको विश्वास छ। आजको व्रतलाई सबैभन्दा कठिन व्रत पनि मानिन्छ। अविवाहिता महिलाले शिव जस्तै सुयोग्य वर पाऊ भनेर र विवाहिताले पतिको दीर्घायुको लागि तीजको व्रत बस्ने परम्परा हामीमा छ। हरितालिका तीजको यस पावन दिन सम्पूर्ण दिदी बहिनीहरूको मनको इच्छा पूर्णताको लागि हार्दिक कामना। टाइम्स अफ एम 90.6 मेगाहर्जको तर्फबाट
1: यो हो जस्ट म्युजिक, नॉनस्टॉप म्युजिकल ब्रेक, जस्ट म्युजिक।

0: नमस्कार, म रामकृष्ण ढकाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज। यु डिजर्भ बेटर।
1: जता हेर्यो उतै टेलरिङ पसल, तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन। पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्, होइन हो त चाहिँ सधैँ यस्तो छिटिक्क
2: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र? कलेजमा त मलाई भन्दा तलाई बढी केटीहरूले फलो गर्थे, बिर्सिस?
3: हो, पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ। तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छौँ। अर्डरमा टेलरिङ हाउस, चावहिल चौक, फोन नम्बर 44 74 0 73 44 74 0 73, 98 41 0 72 411। गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डरमा टेलरिङ हाउस, चावहिल चौक।
4: के तपाईँका बालबालिका मोबाइल फोनमा घोतली रहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
5: बाल बालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या आउन सक्छ।
4: आफ्ना बाल बालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
5: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
6: सामाजिक सचेतनाका लागि
7: टाइम्स एफएम 90.6।

0: Internet com Madalin Hus.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Worldlink and always stay connected wherever you are.
2: के तपाईँका बालबालिका मोबाइल फोनमा घोत लिइरहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
3: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या हुन सक्छ।
2: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
3: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
4: सामाजिक सचेतनाका लागि
5: Times FM 90.6.

0: नमस्ते, म सुनिता सुब्बा। तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज। यु डिजर्भ बेटर।
1: किन तोड्यौ साथहरु,
2: न मधेसी न हिमाली न पहाड, न हिन्दू न मुस्लिम, न बुद्धिस्ट न इसाई, न समर्थक कुनै राजनीतिक विचारको, न त विरोधी, न धनी न गरीब, उठ्छ सवाल जब देश र समाजको, म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली। नेपाल समाचार पत्र, नेपाली मनको नेपाली पत्रिका।

0: छ।
1: नमस्ते, म रोबिन शर्मा। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ट्ज। यु डिजर्भ बेटर।
2: जता हेर्यो उतै टेलरिङ पसल, तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन। पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्, होइन हो, त चाहिँ सधैँ यस्तो छिटिक्क
3: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र? कलेजमा त मलाई भन्दा तलाई बढी केटीहरूले फलो गर्थे, बिर्सिस?
4: हो, पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ। तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छौँ। अर्डरमा टेलरिङ हाउस, चावहिल चोक, फोन नम्बर 44 74 0 73 44 74 0 73, 98 41 0 72 411। गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डरमा टेलरिङ हाउस, चावहिल चोक।
5: बितेका दिनहरू सम्झदा मन आनन्दित हुन्छ। प्राय अल टाइम हिट्स हिन्दी फिल्मी गीत संगीतले सबैलाई यस्तै अतीतमा दोहोर्याउँछ। अस्ताउँदो सूर्यसँगै सुरु हुन्छ अल टाइम हिट्सको यात्रा। प्रत्येक दिन साँझ 5 बजे मात्र टाइम्स एफएम 90.6
6: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
7: श्रेष्ठ टेलरिंग
8: चीर परिचे यहाँ श्रेष्ठ टेलरिंग।
9: के तपाईका बालबालिका मोबाइल फोनमा घोतली रहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
10: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या हुन सक्छ।
9: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
10: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
11: सामाजिक सचेतनाका लागि
12: Times FM 90.6.

0: Times FM 90.6.
1: कहिले छोरी, कहिले बुहारी, कहिले आमा अनि कहिले सासु, विभिन्न स्वरूपमा जिन्दगी बीच एक नारीको आज भाद्र शुक्ल तृतीय अर्थात् हरितालिका तीज, हिन्दू नारीहरूको सबैभन्दा ठुलो चाड। हिमालय पर्वतकी छोरी पार्वतीले भगवान महादेवलाई पति पाऊ भनी आजकै दिन व्रत बसेकै कारण पार्वतीको इच्छा पूरा भएको विश्वास छ। आजको व्रतलाई सबैभन्दा कठिन व्रत पनि मानिन्छ। अविवाहिता महिलाले शिव जस्तै सुयोग्य वर पाऊ भनेर र विवाहिताले पतिको दीर्घायुको लागि तीजको व्रत बस्ने परम्परा हामीमा छ। हरितालिका तीजको यस पावन दिन सम्पूर्ण दिदी बहिनीहरूको मनको इच्छा पूर्णताको लागि हार्दिक कामना। टाइम्स अफ एम 90.6 मेगाहर्जको तर्फबाट
2: टाइम्स एफ एम 90.6 यो हो
3: सुगम श्रृङ्खला, उत्कृष्ट सुगम गीतहरूको यात्रा सुगम श्रृङ्खला।

0: नमस्ते, म कुन्ती मोक्तान।
1: जे भने नि हुन्छ हजुर।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज। यु डिजर्भ बेटर।
1: म त नेपाली।
2: टाइम्स एफएम 90.6 मा
3: पप यार
2: सेलेक्टेड पप गीत संगीत को नॉनस्टॉप म्यूजिकल ब्रेड
3: पप यार एवरीडे 3 पीएम।

0: टाइम्स एफएम 90.6 मा यो हो
1: सुगम श्रृंखला, उत्कृष्ट सुगम गीतहरुको यात्रा सुगम श्रृंखला।

0: नमस्ते, म नरेन्द्र प्यासी।
1: मसँग बोल्दिनौ के भूल भयो प्रिया।
0: तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 MHz।
1: मसँग बोल्दिनौ,
0: यु डिजर्भ बेटर।
2: न मधेसी, न हिमाली, न पहाड़, न हिंदू, न मुस्लिम, न बुद्धिस्ट, न ईसाई, न समर्थक कुनै राजनीतिक विचार को, न त विरोधी, न धनी, न गरीब। उठ्छ सवाल जब देश र समाज को, म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली। नेपाल समाचार पत्र, नेपाली मनको नेपाली पत्रिका।
3: जता हेर्यो उतै टेलरिङ पसल, तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन। पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्, होइन हो, त चाहिँ सधैँ यस्तो छिटिक्क
4: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र? कलेजमा त मलाई भन्दा तलाई बढी केटीहरूले फलो गर्थे, बिर्सिस?
5: हो, पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ। तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छौँ। अर्डरमा टेलरिङ हाउस, चावहिल चौक, फोन नम्बर 44 74 073, 44 74 073, 98 41 072 4011। गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डरमा टेलरिङ हाउस, चावहिल चौक।
6: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्,

0: श्रेष्ठ टेलरिंग
1: चीर परिचे यहाँ श्रेष्ठ टेलरिंग
2: के तपाईँका बालबालिका मोबाइल फोनमा घोत लिइरहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
3: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या हुन सक्छ।
2: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
3: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
4: सामाजिक सचेतनाका लागि
5: Times FM 90.6

0: नमस्ते, म विक्रम विष्टको तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज। यु डिजर्भ बेटर। हाम्रो प्रेम अमर छ रे,
1: न मधेसी न हिमाली न पहाड, न हिन्दू न मुस्लिम, न बुद्धिस्ट न ईसाई, न समर्थक कुनै राजनीतिक विचारको, न त विरोधी, न धनी न गरीब। उठ्छ सवाल जब देश र समाजको, म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली। नेपाल समाचार पत्र, नेपाली मनको नेपाली पत्रिका।

0: फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन, जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड वेयर एभर यु आर।
2: जता हेऱ्यो उतै टेलरिङ पसल, तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन। पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्, होइन हो, त चाहिँ सधैँ यस्तो छिटिक्क
3: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र? कलेजमा त मलाई भन्दा तँलाई बढी केटीहरूले फलो गर्थे, बिर्सिस?
4: हो, पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ। तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छौँ। अर्डरमा टेलरिङ हाउस, चाबो हिल चोक, फोन नम्बर 44 74 0 73 44 74 0 73, 98 40 0 72 411। गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डरमा टेलरिङ हाउस, चाबो हिल चोक।

0: Times FM 90.6.
1: कहिले छोरी, कहिले बुहारी, कहिले आमा अनि कहिले सासु, विभिन्न स्वरूपमा जिन्दगी बिच एक नारीको आज भाद्र शुक्ल तृतीय अर्थात् हरितालिका तीज, हिन्दू नारीहरूको सबैभन्दा ठुलो चाड। हिमालय पर्वतकी छोरी पार्वतीले भगवान महादेवलाई पति पाऊ भनी आजकै दिन व्रत बसेकै कारण पार्वतीको इच्छा पूरा भएको विश्वास छ। आजको व्रतलाई सबैभन्दा कठिन व्रत पनि मानिन्छ। अविवाहिता महिलाले शिव जस्तै सुयोग्य वर पाऊ भनेर र विवाहिताले पतिको दीर्घायुको लागि तीजको व्रत बस्ने परम्परा हामीमा छ। हरितालिका तीजको यस पावन दिन सम्पूर्ण दिदी बहिनीहरूको मनको इच्छा पूर्णताको लागि हार्दिक कामना। टाइम्स अफ एम 90.6 मेगाहर्जको तर्फबाट
2: टाइम्स एफ एम 90.6 मा सुन्दै हुनुहुन्छ अल टाइम हिट्स, हिन्दी फिल्मका गीतहरू।

0: के तपाईँका बालबालिका मोबाइल फोनमा घोत्लिरहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
1: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या हुन सक्छ।
0: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
1: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
2: सामाजिक सचेतनाका लागि
3: Times FM 90.6

0: Comandă din hos.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Worlink and always stay connected wherever you are.
2: 3 महिना तिर्नु होस्, 7 महिना चलाउनु होस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: You deserve better. Trust the teller ring. Trust the teller ring. Trust the teller ring. Trust the teller ring. Take it easy.
1: Cheer pariche. Yaha. Trust the teller ring. Take it easy.
2: जता हेऱ्यो उतै टेलरिङ पसल, तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन। पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्, होइन हो, त चाहिँ सधैँ यस्तो छिटिक्क
3: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र? कलेजमा त मलाई भन्दा तलाई बढी केटीहरूले फलो गर्थे, बिर्सिस?
4: हो, पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ। तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छ। अर्डर मार्क टेलरिङ हाउस, चावहिल चौक, फोन नम्बर 44 74 073, 44 74 073, 98 41 0 72 411। गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डर मार्क टेलरिङ हाउस, चावहिल चौक।

0: Times FM 90.6.
1: कहिले छोरी, कहिले बुहारी, कहिले आमा अनि कहिले सासु, विभिन्न स्वरूपमा जिन्दगी बित्छ एक नारीको। आज भाद्र शुक्ल तृतीय अर्थात् हरितालिका तीज, हिन्दू नारीहरूको सबैभन्दा ठुलो चाड। हिमालय पर्वतकी छोरी पार्वतीले भगवान महादेवलाई पति पाऊ भनी आजकै दिन व्रत बसेकै कारण पार्वतीको इच्छा पूरा भएको विश्वास छ। आजको व्रतलाई सबैभन्दा कठिन व्रत पनि मानिन्छ। अविवाहिता महिलाले शिव जस्तै सुयोग्य वर पाऊ भनेर र विवाहिताले पतिको दीर्घायुको लागि तीजको व्रत बस्ने परम्परा हामीमा छ। हरितालिका तीजको यस पावन दिन सम्पूर्ण दिदी बहिनीहरूको मनको इच्छा पूर्णताको लागि हार्दिक कामना। टाइम्स अफ एम 90.6 मेगाहर्जको तर्फबाट
2: टाइम्स एफ एम 90.6 मा सुन्दै हुनुहुन्छ अल टाइम हिट्स, हिन्दी फिल्मका गीतहरू।

न मधेसी न हिमाली न पहाड़ न हिंदू न मुस्लिम न बुद्धिस्ट न ईसाई न समर्थक कुनै राजनीतिक विचार को न त विरोधी न धनी न गरीब उठ्छ सवाल जब देश र समाज को म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली नेपाल समाचार पत्र नेपाली मनको नेपाली पत्रिका।

0: जता हेर्यो उतै टेलरिङ पसल, तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन। पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्, होइन हो, त चाहिँ सधैँ यस्तो छिटिक्क
1: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र? कलेजमा त मलाई भन्दा तलाई बढी केटीहरूले फलो गर्थे, बिर्सिस?
2: हो, पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ। तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छौँ। अर्डरमा टेलरिङ हाउस चावहिल चोक, फोन नम्बर 44 74 073, 44 74 073, 98 41 0 72 411। गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डरमा टेलरिङ हाउस चावहिल चोक।
3: के तपाईँका बालबालिका मोबाइल फोनमा घोतली रहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
4: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या आउन सक्छ।
3: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
4: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
5: सामाजिक सचेतनाका लागि
6: टाइम्स एफएम 90.6।

0: You deserve it better.
1: न मधेसी न हिमाली न पहाड़ न हिंदू न मुस्लिम न बुद्धिस्ट न ईसाई न समर्थक कुनै राजनीतिक विचार को न त विरोधी न धनी न गरीब उठ्छ सवाल जब देश र समाज को म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली नेपाल समाचार पत्र नेपाली मनको नेपाली पत्रिका
2: जता हेर्यो उतै टेलरिङ पसल तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्
3: होइन हो
2: त चाहिँ सधैँ यस्तो सिटिक्क
4: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र कलेजमा त मलाई भन्दा तलाई बढी केटीहरूले फलो गर्थे बिर्सिस
5: हो पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छ अर्डरमा टेलरिङ हाउस चावहिल चौक फोन नम्बर 44-74-073 44-74-073 98-41-072-411 गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डरमा टेलरिङ हाउस चावहिल चौक

0: well begun is a day well spent. Start your day in a refreshing way. Great Nepali pop songs only on Pop Nepal. Let's have a musical beginning for the wonderful day ahead. Get ready for your college and Pop Nepal too. Every day 5 to 6 a.m. only on Times FM 90.6, Pop Nepal.
1: Shrestha Tailoring.
2: Cheer pariche. Yaha. Shrestha Tailoring.
3: तीन महिना तिर्नुहोस् सात महिना चलाउनुहोस् क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
4: Times FM 90.6 मा सुन्दै हुनुहुन्छ All Time Hits हिन्दी फिल्मका गीत

0: Times FM 90.6.
1: कहिले छोरी, कहिले बुहारी, कहिले आमा अनि कहिले सासु, विभिन्न स्वरूपमा जिन्दगी बिच एक नारीको आज भाद्र शुक्ल तृतीय अर्थात् हरितालिका तीज, हिन्दू नारीहरूको सबैभन्दा ठुलो चाड। हिमालय पर्वतकी छोरी पार्वतीले भगवान महादेवलाई पति पाऊ भनी आजकै दिन व्रत बसेकै कारण पार्वतीको इच्छा पूरा भएको विश्वास छ। आजको व्रतलाई सबैभन्दा कठिन व्रत पनि मानिन्छ। अविवाहिता महिलाले शिव जस्तै सुयोग्य वर पाऊ भनेर र विवाहिताले पतिको दीर्घायुको लागि तीजको व्रत बस्ने परम्परा हामीमा छ। हरितालिका तीजको यस पावन दिन सम्पूर्ण दिदी बहिनीहरूको मनको इच्छा पूर्णताको लागि हार्दिक कामना। टाइम्स अफ एम 90.6 मेगाहर्जको तर्फबाट

टाइम्स एफएम 90.6 सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालझै नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार संगीत।

0: Times FM 90.6
1: कहिले छोरी, कहिले बुहारी, कहिले आमा अनि कहिले सासु, विभिन्न स्वरूपमा जिन्दगी बिच एक नारीको आज भाद्र शुक्ल तृतीय अर्थात् हरितालिका तीज, हिन्दू नारीहरूको सबैभन्दा ठुलो चाड। हिमालय पर्वतकी छोरी पार्वतीले भगवान महादेवलाई पति पाऊ भनी आजकै दिन व्रत बसेकै कारण पार्वतीको इच्छा पूरा भएको विश्वास छ। आजको व्रतलाई सबैभन्दा कठिन व्रत पनि मानिन्छ। अविवाहिता महिलाले शिव जस्तै सुयोग्य वर पाऊ भनेर र विवाहिताले पतिको दीर्घायुको लागि तीजको व्रत बस्ने परम्परा हामीमा छ। हरितालिका तीजको यस पावन दिन सम्पूर्ण दिदी बहिनीहरूको मनको इच्छा पूर्णताको लागि हार्दिक कामना। टाइम्स अफ एम 90.6 मेगाहर्जको तर्फबाट

टाइम्स एफएम 90.6 सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालझै नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार।

टाइम्स एफएम 90.6 मा सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालजयी नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार संगीत।

हवस् त आदरणीय श्रोता मित्र, यिनै साङ्गीतिक प्रस्तुतिका साथसाथै टाइम्स एफएम 90.6 मेगाहर्जका सम्पूर्ण कार्यक्रम आजको लागि यही समाप्त गर्न हामी अनुमति चाहन्छौ। भोलि बिहान 5 बजे पुनः यहाँ सामु उपस्थित हुने बाचा सहित आजको लागि यहाँको रात शुभ रहोस्। शुभरात्री।

0: टाइम्स एफएम 90.6 मा यो
1: सुगम श्रृंखला उत्कृष्ट सुगम गीतहरुको यात्रा सुगम श्रृंखला

टाइम्स एफएम 90.6 मा यो हो सुगम श्रृंखला, उत्कृष्ट सुगम गीतहरुको यात्रा सुगम श्रृंखला।

0: टाइम्स एफएम 90.6 मा यो हो
1: सुगम श्रृंखला उत्कृष्ट सुगम गीतहरुको यात्रा सुगम श्रृंखला।

टाइम्स एफएम 90.6 मा सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालजयी नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार संगीत।

टाइम्स एफएम 90.6 मा सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालझै नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार संगीत।

टाइम्स एफएम 90.6 सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालजयी नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार संगीत।

टाइम्स एफएम 90.6 सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालजय नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार संगीत।

टाइम्स एफएम 90.6 सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालझै नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार संगीत।

0: 90.6
1: यो गीत एउटा बगाई हो त्यो व्यक्तिको जो वर्षौँ पछि भूमि फर्कन्छ. मलाई त्यही धुलो मनपर्छ, मलाई त्यही माटो मनपर्छ, मलाई भत्केको गनाउने त्यही हो फोहोर बाटो मनपर्छ.
2: Times FM 90.6 megahertz. You deserve better.

0: You deserve better.
1: प्रकृतिको एउटा सुन्दर अनि मनोरम पल, दिनको प्रथम प्रहर, सूर्योदयसँगै तपाईँका पवित्र मन, सुमधुर वचन र कर्मशील हातहरूलाई थप ऊर्जाशील बनाउन टाइम्स एफएम 90.6 को एउटा अनुकरणीय अभियान दैनिक 6 बजे प्रभातकालीन प्रस्तुति इन्सपिरेसन, तपाईँको जागरणको लागि हाम्रो प्रेरणा र प्रोत्साहन इन्सपिरेसन।
2: मनभित्र उड्ने अनगिन्ती लहरहरूको भावना, जुन भावनाले तपाईँको मनमा चलाउँछ बहार। सुरतालको संगममा रम्ने हाम्रो चाहना, जुन तरङ्गले तरङ्गित हुन्छ त्यो अधर। अतीत र वर्तमानको कल्पनाको सङ्गालो हो कार्यक्रम सङ्गीत लहर। टाइम्स एफएम 90.6 मा प्रत्येक दिन बिहान 6:30 बजे।